0: پسندوں کی خود بھی چمچی بنی ہوئی تھی اور بڑے زور شور سے انقلاب لا رہی تھی۔
1: پطرس بخاری نے عصمت کے بارے میں لکھا تھا کہ ہمیں اس بات کو تسلیم کرنے میں ذرا بھی سنکوچ نہیں ہونا چاہیے کہ عصمت کی شخصیت اردو ادب کے لیے گرو کی بات ہے۔ انہوں نے کچھ ایسی پرانی فصیلوں میں رخنے ڈال دیے ہیں کہ جب تک وہ کھڑی تھیں کئی راستے نظروں سے اوجھل تھے۔ اس کارنامے کے لیے اردو جاننے والوں کو ہی نہیں بلکہ اردو کے ادیبوں کو بھی ان کا احسان مند ہونا چاہیے۔
0: عصمت فحش نگار ہے، ہلکا ہلکا طنز اور مزہ عصمت کے سٹائل کی ممتاز خوبیاں ہیں۔ عصمت تلوار کی دھار پر چلتی ہیں، ان پر بہت کچھ کہا گیا ہے اور کہا جاتا رہے گا، کوئی انہیں پسند کرے گا کوئی ناپسند، لیکن لوگوں کی پسندیدگی اور ناپسندیدگی سے زیادہ اہم چیز عصمت کی تخلیقی قوت ہے۔ بری بھلی جیسی بھی ہے قائم رہنی چاہیے۔ ادب کا کوئی جغرافیہ نہیں، اسے نقشوں اور خاکوں کی قید سے جہاں تک ممکن ہو بچانا چاہیے۔
1: قدر اب تک تیری تاریخ نے جانی ہی نہیں،
0: تجھ میں شولے بھی ہیں بس اشک فشانی ہی نہیں،
1: تو حقیقت بھی ہے دلچسپ کہانی ہی نہیں،
0: تیری ہستی بھی ہے ایک چیز جوانی ہی نہیں،
1: اپنی تاریخ کا عنوان بدلنا ہے تجھے، اٹھ میری جان میرے ساتھ ہی چلنا ہے تجھے، اٹھ میری جان میرے ساتھ ہی چلنا ہے تجھے۔
2: ابھی آپ نے سنی عصمت چغتائی کے باغی اور بے خوف جیون پر آدھارت ایک जीवंत दास्तान कागजी है पैरहन, जिसे प्रस्तुत किया उदित यादव और आमिना ने। साहित्य की इस दुनिया के भी अजीब रंग हैं। अगर आप इस्मत आपा के उपन्यासों और कहानियों के पन्नों को पलटें, तो वहां चांद कोई आसमान का सजावटी खिलौना नहीं बल्कि वो किरदारों के अकेलेपन का खामोश गवाह बनता चलता है। जैसे उनके बहुचर्चित उपन्यास टेढ़ी लकीर में शमन का कमरा हो या फिर उनकी कहानियों में कोठरियों की घुटन, जहां आसमान का एक छोटा सा टुकड़ा और खिड़की से झांकता वो चांद ही पात्रों की तन्हाइयों का इकलौता हमराज होता है। शरद पूर्णिमा की रात जब गगन धुले हुए दूधिया प्रकाश से नहाया सा रहता है, जब इस रात की ठंडी और रेशमी चांदनी आंगन की सिलवटों को छूती है, तो हवा में एक अजीब सा नशा और खामोशी घुल जाती है। ये सिर्फ शरद का चांद नहीं बल्कि सदियों से कवियों की रूह में उतरता वो जादुई एहसास है जो हर दिल की अनकही धड़कनों को अल्फाज दे जाता है। महाकवि कालिदास के मेघदूत से लेकर रीतिकाल के कवियों तक और आधुनिक काल में सूर्यकांत त्रिपाठी निराला के काव्य में जहाँ चांद कभी सपने की तरह उतरता है, या फिर हरिवंश राय बच्चन या शमशेर बहादुर सिंह की कविताओं में वो तन्हाई और प्रेम का हमसफर बनकर चमकता है, दुष्यंत कुमार की पंक्तियां हो या फिर सुमित्रा नंदन पंत का प्रकृति चित्रण, हर बड़े रचनाकार ने शरद पूर्णिमा के इस चांद को अपनी संवेदनाओं का आईना बनाया है। आइए चांद और कविताओं के इसी रुपहले ताने बाने को सुनते हैं हमारी अगली लघु प्रस्तुति चांद कविताओं का हम सफर में।
3: सच्चिदानंद हीरानंद वात्स्यायन अज्ञे की एक कविता है चांदनी चुपचाप। चांदनी चुपचाप सारी रात सूने आंगन में जाल रचती रही, मेरी रूपहीन अभिलाषा अधूरेपन की मध्यम आंच पर नचती रही, व्यथा मेरी अनकही आनंद की संभावना के मनश्चित्रों से परचती रही, मैं दम साधे रहा मन में अलक्षित आंधी मचती रही, प्रातः बस इतना कि मेरी बात सारी रात उघड़ कर वासना का रूप लेने से बचती रही।
4: शरद पूर्णिमा की रात आसमान में खिला चांद और उसकी चांदनी। भारतीय साहित्य में चांद का ये रूप